0: इको निज़ाम तश्कील देने की अपील की है, जिससे दुनिया भर से बासलाहियत और होनहार अफराद भारत की तरफ रागिब हो सकेंगे। मरकजी वजीर दाखिला आज नई दिल्ली में सिक्योरिटी के एतबार से अहम नवी कौमी कॉन्फ्रेंस में शिरकत करेंगे। वजीर खारजा एस जयशंकर आज मॉस्को में तिजारत, मईशत, साइंस, टेक्नोलॉजी और सकाफत में तआवुन से मुतालिक भारत रूस बैन हुकूमती कमीशन की मुश्तरका सदारत करेंगे। ईरान ने आबनाए हुरमुज से गुजरने वाले जहाजों पर सर्विस फीस आयद करने का फैसला किया है। भारत के महकमे मौसमियात IMD ने आज छत्तीसगढ़, बिहार, उड़ीसा और मशरकी मध्य प्रदेश में शदीद बारिश के लिए ऑरेंज अलर्ट जारी किया है। और शतरंज में भारत के ग्रैंड मास्टर परनेश एम ने हंगरी में कंजिसा ओपन का खिताब जीत लिया है। अब खबरें तफसील से। वज़ीर-ए-आज़म नरेंद्र मोदी ने खलाई शोबे के स्टार्टअप पर जोर दिया है कि वो अपनी कोशिशों में इस्तेक़लाल को बरकरार रखें और खलाई शोबे का एक मजबूत इको निज़ाम तश्कील दें जो दुनिया भर से बासलाहियत अफराद को अपनी जानिब रागिब करने की सलाहियत रखता हो। जनाब मोदी ने ये बात हाल ही में 20 खलाई स्टार्टअप्स के CEOs और बानी अफराद के साथ बातचीत के दौरान कही। बातचीत के दौरान जनाब मोदी ने खलाई तहकीक के निजी शोबे पर जोर दिया कि वो जिद्दत तराजी की एक आलमी शनाख्त कायम करे ताकि दुनिया भर के लोगों को ये महसूस हो कि अगर वो खलाई शोबे में अपना करियर बनाना चाहते हैं तो उन्हें भारत आना चाहिए।
1: दुनिया भारत के स्टार्टअप को खोजती होगी भाई कौन है इसमें, तो ये जब ब्रेक थ्रू होता है तो तुरंत लोगों का ध्यान जाता है। बहुत लोगों को हमें जोड़ना है, हमें ऐसा एक ऑरा खड़ा कर देना चाहिए कि इस फील्ड में दुनिया भर के लोगों को जिंदगी बनानी है, हिंदुस्तान जाओ, भारत की कोई स्टार्टअप से जुड़ जाओ, भारत की कोई स्पेस एजेंसी से जुड़ जाओ। मैं पक्का मानता हूँ जी, पूरा टैलेंट पूल जो है एक मैग्नेट की तरह आपके कारण हम खींच सकते हैं और वो हमारी एक बहुत बड़ी ताकत बन सकता है।
0: बातचीत के दौरान जनाब मोदी ने कहा कि लागत के लिहाज से भारत इंतहाई मुसाबकती मुल्क है और यहाँ खतरा मोल लेने की मजबूत सलाहियत रखने वाले बासलाहियत अफराद मौजूद हैं। वज़ीर आज़म ने कहा कि इन दोनों खूबियों का इम्तिजाज भारत को आलमी सतह पर खलाई शोबे में तेजी से एक नुमाया मुल्क के तौर पर खुद को कायम करने की सलाहियत फराहम करता है।
1: एक नए क्षेत्र में साहस दिखाया है। मेरा एक मत रहा कि जो भी हम निर्णय करें हम उसमें कंसिस्टेंट रहे, बदलाव न करें, ताकि कोई भी रिस्क लेना चाहता है तो उसको भरोसा रहे और ये विश्वास पैदा करने का हमारा प्रयास है। दुनिया भारत के स्टार्टअप को खोजती होगी भाई कौन है इसमें, क्योंकि एक जब ब्रेक थ्रू होता है तो तुरंत लोगों का ध्यान जाता है। कॉस्ट में हम कॉम्पिटिटिव है और रिस्क टेकिंग कैपेसिटी हमारे देश के लोगों की वैसे भी ज्यादा होती है और उसके कारण हम बहुत तेजी से अपनी जगह बना सकते हैं।
0: मरकजी वजीर दाखिला अमित शाह आज नई दिल्ली में सिक्योरिटी के एतबार से अहम नवी कौमी कॉन्फ्रेंस का इफ्तिताह करेंगे। मजीद तफसील हमारे नामा निगार से।
2: दो रोजा कॉन्फ्रेंस हाइब्रिड मोड में होगी। मुल्क भर में मुख्तलिफ सिक्योरिटी फोर्सेज और पुलिस फोर्सेज के 850 से ज्यादा अफसरान मौजूदा मुख्तलिफ मसायल पर तबादला ख्याल करेंगे। कॉन्फ्रेंस के दौरान कौमी सलामती को दरपेश चैलेंजों पर भी गौर खोज किया जाएगा। इस सालाना कलीदी नौयत की कॉन्फ्रेंस से दाखिली सलामती, सरहदी इंतजाम और उभरते हुए खतरा से मुतालिक इंटेलिजेंस, पैरामिलिट्री और पुलिस क्यादत के दरमियान तालमेल कायम किया जा सकेगा। 2016 में DGP और IGP कॉन्फ्रेंस के दौरान वजीर आजम नरेंद्र मोदी ने सिक्योरिटी और पुलिस सरबराहान को हिदायत दी थी कि वो हर साल NSSC का इनेकाद करें, जिसका मकसद ये होना चाहिए कि सिक्योरिटी के अहम कौमी चैलेंजों का हल तलाश किया जा सके। मुतालिका माहिरीन के इश्तराक से जमीनी सतह पर काम करने वाले जदीद सतह के अफसरान के जबरदस्त तजर्बे को बरूए कार लाया जा सके। दिल्ली से नीतिका गुप्ता की रिपोर्ट के साथ खबरनामे के लिए मैं मोहम्मद अम्मार।
0: वजीर खारजा डॉक्टर एस जयशंकर आज मॉस्को में रूस के अव्वल नायब वजीर आजम डेनिस मोंत्रो के साथ तिजारत, मईशत, साइंस, टेक्नोलॉजी और सकाफत में तआवुन IRIGC टेक से मुतालिक 27वीं भारत रूस बैन हुकूमती कमीशन की मुश्तरका सदारत करेंगे। जनाब एस जयशंकर रूस के अपने हम मनसब सरगई लावरोव के साथ भी मीटिंग करेंगे और इलाकाई व बैन अक्वामी उमूर पर तबादले ख्याल करेंगे। मजीद तफसील हमारे नामा निगार से।
3: डॉक्टर जयशंकर रूस के अपने दो रोजा सरकारी दौरे पर कल मास्को पहुंचे थे। वह रूस के अव्वल नायब वजीर आजम डेनिस मंत्रोव की दावत पर रूस का दौरा कर रहे हैं। रूस और भारत के दरमियान देरीना ताल्लुकात हैं और दोनों मुल्कों के दरमियान वक्त की कसौटी पर खरी उतरने वाली शराकतदारी है। अक्टूबर 2000 में भारत रूस कलीदी शराकतदारी से मुतालिक اعلامیے پر دستخط کے بعد سے سیاسی، سیکیورٹی، دفاع، تجارت، معیشت، سائنس اور ٹیکنالوجی، ثقافت اور عوام سے عوام کے درمیان تعلقات سمیت تقریباً سبھی شعبوں میں تعاون کی بڑھتی ہوئی سطح کے ساتھ بھارت روس تعلقات میں ایک جدید اور معیاری شکل اختیار کر لی ہے۔ کلیدی شراکت داری کے تحت سیاسی اور سرکاری دونوں سطح پر بہت سے ادارہ جاتی اور میکینکی مذاکرات ہوتے رہے ہیں تاکہ مستقل طور پر مذاکرات کو یقینی بنایا جا سکے اور تعاون کی سرگرمیوں کو آگے بڑھایا جا سکے۔ دلی سے یشسوی کی رپورٹ کے ساتھ خبرنامے کے لیے میں حسین اختر۔
0: 18ویں برکس تعلیمی مذاکرات کل لکھنؤ میں شروع ہو گئے۔ بھارت کی برکس صدارت کے حصے کے طور پر یہ تعلیمی مذاکرات منگل تک جاری رہیں گے۔ مزید تفصیل ہمارے نامہ نگار سے۔
3: ترقی پذیر ملکوں کے لیے تحقیق اور اطلاع کے نظام آر آئی ایس اور لکھنؤ یونیورسٹی کے اشتراک سے آبزرور ریسرچ فاؤنڈیشن فورم کے کنوینرز ہیں۔ لچک، اختراع اور پائیداری کو قائم کرنے کے موضوع کے تحت یہ فورم برکس ملکوں کے ماہرین تعلیم، محققین، ماہرین اور پالیسی سازوں کو یکجا کر سکے گا تاکہ اہم عالمی چیلنجوں پر تبادلہ خیال کیا جا سکے اور تعاون کو مستحکم کرنے کے لیے عملی پالیسی سے متعلق طور طریقوں پر بھی بحث و مباحثہ کیا جا سکے گا۔ سشیل چند تیواری کی رپورٹ کے ساتھ خبرنامے کے لیے میں حسین اختر۔
0: نائب صدر جمہوریہ سی پی رادھا کرشنن آج آندھرا پردیش کے ایلورو ضلع میں واقع گاؤں منسنورو کا دورہ کریں گے۔ اس دورے کے دوران نائب صدر جمہوریہ منسنورو میں بھارت کے پہلے غیر جینیاتی طور پر تبدیل شدہ اعلیٰ توسیع مکئی کے ہائیبریڈ بیج کا افتتاح کریں گے۔ وہ کسانوں کی حوصلہ افزائی کریں گے اور زراعت کے شعبے سے وابستہ افراد اور دیگر شرکا سے خطاب بھی کریں گے۔ بہار سرکار نے ریاست کے امتحان کے نظام میں جامع اصلاحات کے لیے 5 رکنی خصوصی کمیٹی تشکیل دینے کا نوٹیفیکیشن جاری کیا ہے۔ اس کمیٹی کی سربراہی سپریم کورٹ کے کوئی ریٹائرڈ جج یا ہائی کورٹ کے کوئی موجودہ یا ریٹائرڈ جج کریں گے۔ یہ کمیٹی 3 ماہ کے اندر اپنی سفارشات ریاستی حکومت کو پیش کرے گی۔ کمیٹی پیپر لیک، پیپر کی نقل، امتحانی مراکز پر بدعنوانی، جوابی کاپیوں میں چھیڑ چھاڑ اور نتائج میں غیر مجاز مداخلت کو روکنے کے لیے اقدامات کی سفارش کرے گی۔ یہ کمیٹی امتحان کے نظام الاوقات، سوال نامے کی حفاظت، جوابی کاپیوں کی جانچ اور نتائج کے اعلان کے عمل کو مزید شفاف اور مقررہ وقت کے اندر مکمل کرنے پر بھی توجہ مرکوز کرے گی۔ بھارتی موسمیات محکمہ آئی ایم ڈی نے 36 گڑھ، بہار، اڑیسہ اور مشرقی مدھیہ پردیش میں آج شدید سے بہت شدید بارش کے لیے اورنج الرٹ جاری کیا ہے۔ موسمیات کے محکمے نے ساحلی آندھرا پردیش، ساحلی کرناٹک، مشرقی اتر پردیش، گنگا کی ترائی والے مغربی بنگال، جھارکھنڈ، کیرلم، ماہے، وسطی مہاراشٹر اور جنوبی کرناٹک میں کہیں کہیں اگلے 2 سے 3 دن کے دوران شدید بارش کی پیشگوئی کی ہے۔ آئی ایم ڈی کے مطابق تمل ناڈو، پدوچیری، کرائیکل، تلنگانہ، اتراکھنڈ، ودربھ، مغربی مدھیہ پردیش اور ملک کے شمال مشرق کے علاقوں میں اگلے 2 سے 3 دن کے دوران اسی طرح کے حالات رہنے کا امکان ہے۔ شمالی خلیج بنگال اور مغربی بنگال اور بنگلہ دیش کے ملحقہ ساحلی علاقوں کے اوپر بننے والا ہوا کے دباؤ کا حلقہ شمال مغرب کی جانب بڑھ رہا ہے۔ تفصیل ہمارے نامہ نگار سے۔
2: اس کے گنگا کے میدان علاقوں سے گزرتے ہوئے شمالی اڑیسہ کی جانب بڑھنے کا امکان ہے۔ اس کے نتیجے میں آج جھارگرام اور پرولیا ضلعوں میں بعض مقامات پر شدید بارش کے لیے یلو الرٹ جاری کیا گیا ہے۔ مشرقی مدناپور اور جنوبی 24 پرگنہ ضلعوں میں گرج چمک اور بارش کے ساتھ 30 سے 40 کلومیٹر فی گھنٹے کی رفتار سے تیز ہوائیں چلنے کی پیش گوئی کی گئی ہے۔ ماہی گیروں کو آج سمندر میں نہ جانے کا مشورہ دیا گیا ہے۔ کولکاتہ سے سندیپن داس گپتا کی رپورٹ کے ساتھ خبرنامے کے لیے میں محمد عمار۔
0: ایران نے کہا ہے کہ آبنائے ہرمز سے گزرنے والے مجاز ملکوں کے جہازوں کو اب تہران کو سروس فیس ادا کرنا ہوگی۔ ایران کے قومی سیکیورٹی کمیشن کے ترجمان ابراہیم رضائی نے بتایا کہ یہ فیس بحری ماحولیاتی اور لاجسٹک شقوں کا احاطہ کرے گی۔ سرکاری نشرے کے مطابق ترجمان نے مزید بتایا کہ ادائیگی کا طریقہ کار نرم مالی شرطوں کے ساتھ ڈیزائن کیا گیا ہے۔ اس سے پہلے ایران کے سپریم نیشنل سیکیورٹی کونسل کے سیکرٹری محسن رضائی نے بتایا کہ آبنائے ہرمز بند ہے اور اس وقت تک دوبارہ نہیں کھولا جائے گا جب تک ایران کے اپنے وعدوں کو پورا نہیں کرتا۔ اور ایران اور واشنگٹن کے درمیان بڑھتی کشیدگی کے پیش نظر امریکہ اپنے رویے میں تبدیلی نہیں لاتا۔ دوسری جانب امریکی صدر ڈونلڈ ٹرمپ نے یہ تاثر دیتے ہوئے کہ آبنائے ہرمز امریکہ کا نیا علاقہ ہے، اس اہم آبی گزرگاہ پر امریکی کنٹرول کا دعویٰ دہرایا ہے۔ کامرس اور صنعت کے وزیر پیوش گوئل آج سے اس ماہ کی 27ویں تاریخ تک جاپان کے 4 روزہ دورے پر رہیں گے۔ وہ ٹوکیو، ناگویا اور اوکاسا جائیں گے۔ جاپان جانے والا بھارت کا یہ سب سے بڑا کاروباری وفد ہوگا۔ اس